गीत संगीतमा पनि भोलाजीको रुचि राम्रै थियो। पहिले पहिलेका हाम्रा सामुदायिक कार्यक्रमहरूमा उहाँले गीत पनि गाउने गर्नुहुन्थ्यो। न्युजिल्यान्ड नेपाली एसोसिएसनले आयोजना गरेका विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरूमा पनि भोलाजीको योगदान उल्लेखनीय रहन्थ्यो। विभिन्न समुदायका मानिसहरूले आफ्ना सांस्कृतिक कार्यक्रमहरूमा उहाँलाई प्राविधिक सल्लाहकारका रूपमा पनि राखेर उहाँको सहयोग लिने गर्दथे। खेलकुदमा पनि भोलाजी त्यत्तिकै रुचि राख्ने गर्नुहुन्थ्यो। ब्याडमिन्टन खेलमा उहाँको विशेष रुचि देखिन्थ्यो। नेपाली समुदायले अकल्यान्ड र क्राइस्टचर्चमा आयोजना गरेका ब्याडमिन्टनका विभिन्न कम्पिटिसनहरूमा पनि उहाँ भाग लिन पुग्नुहुन्थ्यो। न्युजिल्यान्डमा भारतका क्रिकेट खेलहरू निकै रमाइला हुन्छन् भनेर एक दुई पटक उहाँहरूले हामीलाई पनि लिएर गएर हामीलाई समेत त्यो रमाइलो वातावरणको अनुभव गराउनु भएको थियो। झन्डै दुई वर्षसम्म उहाँले क्यान्सर रोगसित लडाईँ पनि लड्नुभयो। मेडिकल क्षेत्रको उहाँको ज्ञानले बिस्तारै बिस्तारै आफ्नो स्थिति नाजुक बन्दै गएको उहाँलाई महसुस भए तापनि उहाँले कहिले पनि त्यो बाहिर साथीभाइहरूको भेटघाटमा देखाउनु भएन, बरु म फाइट गरिरहेको छु र अन्तिम समयसम्म म फाइट गर्छु यो रोगसित भन्ने नै आत्मशक्ति उहाँले देखाउनु भएको थियो। तर दैवको विडम्बना क्यान्सर रोगसितको दुई वर्षको लडाईँ लडेर अन्तमा मङ्गलबार मे 26 तारिखका दिन आफ्ना परिवार र साथीभाइहरूका माझमा उहाँले यो संसार त्यागेर जानुभयो। श्रोताहरू अब सुनौ कुमार सुब्बाले गाउनु भएको कर्मयोजनको संगीतको मनबहादुर मुखियाजीले लेख्नु भएको यो एउटा पुरानो गीत।

यसरी हाम्रा एकजना निकटतम मित्र र नेपाली समुदायको हित र विकासका लागि योगदान पुर्याउनु भएका भोला श्रेष्ठजीको निधनमा उहाँकी श्रीमती रचना श्रेष्ठ, छोरा निशान श्रेष्ठ, नेपालबाट हाल न्यूजील्यान्ड आउनुभएकी भोलाजीकी ममतामयी आमा मैया देवी श्रेष्ठ र न्यूजील्यान्डमै बसोबास गर्ने सबैका मान्यजन, उहाँका सासु ससुरा डाक्टर भोला प्रधान र धर्म प्रधान लगायतका भोलाजीका समस्त परिवारजनहरूमा हाम्रो चौतारीको तर्फबाट हार्दिक संवेदना व्यक्त गर्दै भोलाजीको आत्माको चिर शान्तिको कामना गर्दछु। श्रोताहरू, अब हामी आजको कार्यक्रमको लगभग अन्ततिर आइपुगेका छौँ। अब आजको कार्यक्रमबाट बिदा लिनुभन्दा पहिले बच्चु कैलाशजीले गाउनुभएको यो एउटा पुरानो गीत राखेर आजको कार्यक्रमबाट म विजय रिग्मी बिदा माग्न चाहन्छु। भोलिबाट सुरु हुन लागेको विकेन्ड तपाईँहरू रमाइलो गरेर सुरक्षित भएर बिताउनुहोला। नमस्ते।